0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसबीएस रेडियोको यो नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। आजको कार्यक्रममा समावेश हुने विषयहरूबारे अब छोटकरीमा जानकारी लिइहालौँ। कार्यक्रममा सदा झैँ यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौँ। मेलबर्न पुगिसक्नुभएको सहकर्मी दिनिताजीबाट त्यसपछि आइतबार 14 जुनदेखि शनिबार 20 जुनसम्म मनाइने शरणार्थी सप्ताहको सन्दर्भलाई जोड्नेछौँ। अस्ट्रेलियामा शरणार्थी र आप्रवासी को दृष्टिकोण कठोर बन्दै गएको बताइँदा देशमा रोजगारीको अवसर दिने केही रोजगारदाताहरूका बारेमा चर्चा गरौँला। नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका नेपाल समाचार सुनौला। अनि त्यसै गरेर अब दिनिताजीले नै मेलबर्नको चाहिँ अथवा भिक्टोरियाको चाहिँ एउटा रिजनल सहरमा गएर त्यहाँका नेपाली भाषी समुदायसँग गर्नुभएको कुराकानी पनि रहेको छ। अनि अब फुटबलको कुरा त कसरी पो छुटाउनु होइन। मङ्गलबार प्रत्यक्ष प्रसारण सुनिरहनुभएका तपाईँहरूले चाहिँ आजको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र आफ्नो विश्वकप अनुभव र अनुमानबारे कुरा गरौँला। त्यसका लागि फोन गर्नुहोस् हामीलाई, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट। अलिक शान्त ठाउँमा गए राम्रो, तर अघिल्ला खेलका हाइलाइट्स एसपिएस अन डिमान्डमा हेर्दै हुनुहुन्छ भने चाहिँ हल्लालाई पनि हामी स्वीकार्छौँ है। त फोन गर्ने नम्बर त दिनु पऱ्यो होइन, टिपिहाल्नुहोस् है त 1300-799-767। फेरि एकपटक नम्बर 1300-799-767 1300-799-767। फोन गर्न मिलेन काममा हुनुहुन्छ भने खुसुक्क म्यासेज पठाए पनि हुन्छ। एसएमएस पठाउनको लागि चाहिँ नम्बर रहेको छ 0439-799-767 0439-799-767। अहिले भने पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौँ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्न सहकर्मी दिनिता रिसालले।
3: धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको नमस्कार। अब एसबीएस नेपालीमा पालो भएको छ गत 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्ने। मुख्य विषयमा न्यू साउथ वेल्समा सार्क आक्रमणपछि नियन्त्रणका लागि फेरि उठे माग, अमेरिका इरान शान्ति सम्झौताप्रति अस्ट्रेलियाको समर्थन र फिफा विश्वकपमा अस्ट्रेलियाको पहिलो खेलमा टर्किएमाथि जित। अब समाचार विस्तारमा। इन्धनमा लगाइएको अस्थायी कर छुट जुन महिनाको अन्त्यपछि पनि कायम रहने वा नरहने भन्नेबारे छिटै थाहा हुने भएको छ। अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ होर्मुज प्रभावित भएपछि बढेको इन्धन मूल्यलाई ध्यानमा राख्दै सरकारले 3 महिनाका लागि यो कर छुट लागू गरेको थियो। हालै अमेरिका र इरान बीच द्वन्द्व अन्त्य गर्ने रूपरेखा सहमति भएपछि यसलाई ध्यानमा राख्दै इन्धन राहतलाई निरन्तरता दिने वा नदिने निर्णय गर्ने प्रधानमन्त्री एन्थनी अल्बनीजीले बताएका छन्।
4: Look, we'll make our assessment over coming days. We obviously need to make a decision prior to June 30, and we need to do that in advance, obviously, of June 30, so people have appropriate notice. Our ERC meets regularly. We'll be doing that at the beginning of next week. We'll make an appropriate assessment.
3: सिडनीको कोजी बीचमा एक महिला शार्कको आक्रमणमा गम्भीर घाइते भएपछि शार्क नियन्त्रणका लागि मार्ने कार्य शार्क कलको माग फेरि उठेको छ। घटनापछि सिडनीका केही समुद्री तटहरू बन्द गरिएका थिए। अस्ट्रेलियामा हरेक वर्ष औषधमा 22 शार्क आक्रमणका घटना हुने गरेका छन् र शार्क सम्बन्धी घटनाको संख्याका आधारमा अस्ट्रेलिया विश्वमै दोस्रो स्थानमा पर्दछ। करिब 30 आसपासमा रहेकी ती महिलामाथि शनिबार बिहान भएको आक्रमणबारे छानबिन गर्ने राज्य सरकारले जनाएको छ भने राज्यको डिपार्टमेन्ट अफ प्राइमेरी इन्डस्ट्रिजका मार्सेल ग्रीन भन्छन् कि उक्त घटना अत्यन्त असामान्य थियो।
5: It was quite a unique and different incident. So it wasn't murky water, it was crystal clear. She was swimming between the flags, you know, doing everything right. So it was just one of those random events.
3: स्वतन्त्र सांसद रोड रोबर्ट्सले शार्क कल सञ्चालन गर्न आह्वान गरेका छन् र राज्यकी कृषि मन्त्री टारा मोरियार्टीका अनुसार समुदायको सुरक्षा नै प्राथमिकतामा रहेको छ। प्रधानमन्त्री एन्थनी अल्बनीजीले अमेरिका र इरान बीच घोषणा गरिएको शान्ति सम्झौताको स्वागत गर्दै महिनौसम्म चलेको सो द्वन्द्वको प्रभाव अन्त्य हुन अझै समय लाग्ने बताएका छन्। उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर भने शुक्रबार स्विजरल्याण्डमा गरिने अपेक्षा गरिएको छ र सम्झौताका थप विवरणहरू पनि क्रमशः सार्वजनिक भइरहेका छन्। यस अन्तर्गत स्ट्रेट अफ होर्मुज खोलिने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ भने हस्ताक्षर नभएसम्म सम्झौता कार्यान्वयन नहुने इरानले जनाएको छ। मध्यपूर्वमा हजारौंको मृत्यु हुने ऐतिहासिक ऊर्जा संकट निम्त्याउने युद्धको स्थायी अन्त्यका लागि गरिने प्रयासमा अस्ट्रेलिया सरकारले समर्थन जनाउने प्रधानमन्त्री अल्बनीजीले बताएका हुन्।
4: So whilst we want to see the conflict end and we hope that that has occurred, we also want to be very conscious of the fact that that doesn't mean that everything returns to normal in just a day. It will be at a minimum many months before things return to normal. But we do want to give a shout out as well to the efforts of Pakistan, Qatar, Saudi Arabia, Turkey, and other mediating countries as well.
3: अस्ट्रेलियन ह्युमन राइट्स कमिसनले किशोर किशोरीहरूलाई यही जुन 30 खुला रहने एक राष्ट्रिय सर्वेक्षणमा सहभागी हुन आग्रह गरेको छ। 14 18 वर्ष उमेरका अस्ट्रेलियनहरूका लागि खुला रहेको उक्त अन योर टर्म्स नामक सर्वेक्षणको उद्देश्य सहमति अर्थात् कन्सेन्ट र सम्मानजनक सम्बन्धबारे उनीहरूले कसरी सिकिरहेका छन् भन्ने बुझ्नु हो। यो सर्वेक्षण लैङ्गिक हिंसा न्यूनीकरणका लागि देशव्यापी अभियानको भाग हो। अस्ट्रेलियनहरूलाई आगामी जुलाई 31 सन् 2027 अस्ट्रेलियन अफ द इयर अवार्ड्सका लागि सामुदायिक अगुवा स्वयंसेवक तथा परिवर्तन ल्याएका व्यक्तिहरूको नाम सिफारिस गर्न आह्वान गरिएको छ। यी पुरस्कारहरू चार विधामा प्रदान गरिन्छन्। अस्ट्रेलियन अफ द इयर, सिनियर अस्ट्रेलियन अफ द इयर, यङ अस्ट्रेलियन अफ द इयर र अस्ट्रेलियाज लोकल हिरो। राज्य तथा प्रदेश स्तरका फाइनलिस्टहरूको घोषणा यस वर्षको अन्त्यमा गरिनेछ भने राष्ट्रिय पुरस्कार वितरण समारोह सन् 2027 जनवरी 25 क्यानबरामा आयोजना हुनेछ। अब खेलकुदमा हाल जारी फिफा विश्वकप, जसमा अस्ट्रेलियाले आफ्नो पहिलो खेल गत आइतबार टर्की विरुद्ध 2-0 जितेको छ। आफ्नो टोलीप्रति गौरवान्वित रहेको एसबीएसलाई बताउँदै प्रशिक्षक टोनी पपोविच,
6: Proud of the staff for the work they put in and some good decisions there on the sideline. Tried to guide them, tried to support the players and they were outstanding.
3: हस्त, यसका साथ एसबीएस नेपालीमा गत 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार यति नै। थप अध्यावधिक समाचार, पडकास्ट र अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्।
0: SBS नेपाली, SBS साउथ एशियनमा।
2: धन्यवाद दिनेताजी र दिनेताजीले पछिल्लो 7 दिनमा यदि तपाईँहरूले कतै अस्ट्रेलियाका प्रमुख समाचारहरू सुन्न छुटाउनु भएको थियो भने समग्रमा यो जुन प्याकेज बनाउनु भएको थियो यो प्याकेजलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर पाउन सक्नुहुन्छ। पोडकास्टका रूपमा सुन्नका लागि अर्को माध्यम भनेको एसबिएस अडियो एप हो, जुन तपाईँले निशुल्क आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ। अनि एसबिएस नेपालीलाई फलो गरेर एसबिएस नेपालीका सम्पूर्ण पडकास्टहरू एउटै स्थानमा पाउन सक्नुहुन्छ। हामी युट्युबमा पनि रहेका छौँ। एट एसपिएस साउथ एसियन अन्तर्गतका विभिन्न साउथ एसियन भाषाहरूसँगै र त्यहाँ गएर पनि पोडकास्टहरू साथै एसपिएस नेपालीका केही रोमाञ्चक रोचक रमाइला भिडियोहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। अब भने कार्यक्रममा अस्ट्रेलियासँग सम्बन्धित नै अर्को एउटा विषयलाई जोडौँ।

0: दोस्रो विश्वयुद्धको अन्त्य भए यता अस्ट्रेलियामा बसोबास गर्न आएका 10 लाख शरणार्थीहरूको योगदानलाई यो साता अस्ट्रेलियाले स्मरण र सम्मान गरिरहेको छ। अस्ट्रेलियामा धेरै शरणार्थीहरूका लागि अनुभव र योग्यता पर्याप्त नहुने अवस्था रहेकोमा केही रोजगारदाताहरूले नयाँ रोजगारी र तालिमका अवसरहरू सिर्जना गरिरहेका छन्। तर अर्कोतर्फ शरणार्थी कोटा घटाउनुपर्ने मागहरू पनि उठिरहेका छन् भने शरणार्थीहरूलाई सहयोग गर्ने केही कार्यक्रमहरू जोखिममा परेका छन्। यसका बारेमा विस्तृतमा सुनौ यो रिपोर्टमा।
1: समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
2: युक्रेनमा बसोबास गरिरहेका बेला र युद्ध सुरु हुनु अघि नै नटालिया अखलोभाले एक दिन सिडनी ओपेरा हाउसलाई नजिकबाट नियाल्ने सपना देखेकी थिइन्।
3: For me, Sydney Opera House has a really special meaning. Yeah, I was amazed by its beauty.
2: सन् 2022मा शरणार्थीका रूपमा अस्ट्रेलिया आइपुगेको केही दिनमै दुई सन्तानकी आमा 36 वर्षीय नटालियाले उक्त प्रतिष्ठित र चर्चित कन्सर्ट हलको भ्रमण गरिन्। तर त्यसबेला उनलाई त्यो भ्रमणले उनको जीवनलाई अप्रत्याशित रूपमा परिवर्तन गर्नेछ भन्ने कुनै अनुमान थिएन।
3: For me, it was kind of symbol of a new life, new start. And that it is that the dreams come true in a very strange way.
2: उच्च स्तरको सिप र शैक्षिक योग्यता हुँदाहुँदै पनि अकुलोपाले धेरै शरणार्थी तथा नयाँ आप्रवासीहरूले जस्तै आफ्नो योग्यता अनुसारको उपयुक्त रोजगारी पाउन सङ्घर्ष गर्नु परेको छ।
3: Unfortunately, it's not that easy to find a job for refugees. Even if you have big CV with solid experience, it is still challenging to prove that your experience matters, that it is still valuable here.
2: तर यसै महिना उनी सिडनीको ओपेरा हाउसमा सञ्चालन गरिएको एक शरणार्थी पाइलट प्रोजेक्टबाट ग्रेजुएट हुने पहिलो समूह अन्तर्गत रहेकी थिइन्।
3: This 8 weeks cadetship helped me build confidence in my skills, in interviewing skills, communicating to people.
2: शरणार्थी लक्षित उक्त परियोजनाको निरीक्षण सिडनी ओपेरा हाउसकी समावेशिता तथा समानता सम्बन्धी प्रबन्धक प्रिनिशा नायडूले गरिरहेकी छिन्।
4: The primary intent of the program was around giving participants and migrant refugees the opportunity to get local experience and build some of those professional networks within Australia. The Opera House has also built cultural capability. It's been very mutually beneficial.
2: इराकबाट आफ्नो आमासँग सुरक्षाको खोजीमा भागेर अस्ट्रेलिया आएका वासिम माइकल एडम पनि त्यसबाट ग्रेजुएट हुने अर्का सहभागी हुन्। अकुलोबा जस्तै उनी पनि सन् 2022मा सूचना प्रविधि वा आइटीको उच्च स्तरीय सिपसहित अस्ट्रेलिया आएका थिए र उनले पनि आफ्नो योग्यता अनुसारको उपयुक्त रोजगारी पाउन सङ्घर्ष गर्नु परेको छ।
5: In 4 years, actually, I have applied like hundreds of jobs. I didn't get a chance to be accepted in any of these jobs.
2: तर यो अवस्था परिवर्तन भयो जब एउटा सामाजिक उद्यमले उनलाई फोन गर्यो र सिडनी ओपेरा हाउसको सम्पर्कमा ल्याइदियो।
5: It was actually a big moment in my life. It's something, let's say, there are no words to describe. Yeah, I'm very happy and I was very excited from deep down my heart.
2: उक्त सामाजिक उद्यम कम्युनिटी कर्पोरेट हो जसके संस्थापक कार्मेन गार्सिया हुन्। उनले अस्ट्रेलिया भरि 200 भन्दा बढी संस्थाहरूसँग साझेदारी गरेकी छिन् र यसले शरणार्थीहरूलाई न्यायोचित अवसर दिन सहयोग गरिरहेको छ।
6: The biggest barrier for refugees like Wasim is no local experience in Australia and no employers willing to give them a chance to prove themselves. This is why partnerships and companies that invest like the Sydney Opera House create a welcoming workplace, a soft landing where they can prove and demonstrate they can add value to the business.
2: तर चुनौतीहरू अझै पनि कायम छन्। युनिभर्सिटी अफ सिडनी बिजनेस स्कुलकी प्रोफेसर बटिना स्कुडलारिकका अनुसार धेरै रोजगारदाताहरूले शरणार्थीहरूप्रति अझै पनि गलत धारणा राख्ने गरेको पाइन्छ।
7: This might be around visa status or around skills and education of refugees. So we know that those misconceptions prevent employers from engaging in recruiting refugees. But we also know that those employers who are willing to open up their mind, there is a world of opportunities for them to expand their talent pool.
2: यो साता अस्ट्रेलियाले दोस्रो विश्वयुद्धपछि यहाँ बसोबास गर्न आएका 10 लाख शरणार्थीहरूको योगदानलाई सम्मान गरिरहेको छ। तर प्रोफेसर स्कुट लरेकका अनुसार विश्वव्यापी रूपमा शरणार्थी र आप्रवासीहरूप्रतिको धारणा परिवर्तन हुँदै गएको छ, जसले नीति र अवसर दुवैमा प्रभाव पारिरहेको छ।
7: There is an increasing backlash against DEI initiatives in the US, diversity, equity and inclusion. Most companies in Australia remain committed to refugee inclusion and refugee inclusion programs. However, a few companies, those that are headquartered in the US, might be forced to scale down or potentially even close down their refugee inclusion programs. I am concerned that unfortunately, the current increasing anti-migration rhetorics will have negative impact for refugees and refugee employment more broadly. I hope this will not be the case, but the risk remains very real.
2: यो विषयमा अस्ट्रेलियन रेफ्युजी काउन्सिलले पनि चिन्ता व्यक्त गरेको छ। काउन्सिलका वरिष्ठ नीति सल्लाहकार लुइस ओलिफले यो परिस्थितिलाई सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिन्छिन्।
8: There is definitely a shift in attitude.

0: र एसपीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा फेरि पनि स्वागत छ तपाईँलाई। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा, र यो कार्यक्रम चाहिँ तपाईँले मङ्गलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको हुनसक्छ, अथवा त्योदेखि बाहेक माध्यम धेरैसँग क्याचअप रेडियोमा पनि सुन्नुभएको हुनसक्छ, अथवा वेबसाइटमा जाने बानी छ एसपीएस नेपालीको भनेदेखि वेबसाइटमा गएर पनि सुन्नुभएको हुनसक्छ। तर जुन माध्यमबाट सुने पनि के थाहा पाउनुहोस् भने एसपीएस साउथ एसियनको नेपाली कार्यक्रम हो। र एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण, र आइतबार एसपीएस रेडियो 2 अपराह 4 बजेदेखि 5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ। हामीलाई डिजिटल रेडियोमा एसपीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपीएस अन डिमान्डमा जानुभयो भने त्यहाँ एसपीएस साउथ एसियन भनेर राखेको हुन्छ, अनि त्यसमा लाइभ प्रोग्रामहरूमा चाहिँ अब रेडियो कार्यक्रमहरूमा हेर्दाखेरि टक्क एसपीएस नेपाली यतिखेर पिलिक पिलिक पिलिक पिलिक बोलिरहेको हुनसक्छ, त्यसैले त्यहाँ गएर पनि सुन्न सकिन्छ। र अब कार्यक्रमकै बारेमा अथवा एसपीएस नेपालीकै बारेमा त कार्यक्रम भरि नै जानकारी दिँदै जाउँला, तर पनि सम्पूर्ण जानकारी हाम्रो बारेमा चाहिँ रहेको छ sbs.com.au/नेपालीमा भनेर सम्झाउन चाहेँ। र अब भने म अलिकति अघिल्लो कार्यक्रमलाई सम्झिन जाँदैछु। हामीले अघिल्लो कार्यक्रम अर्थात् बिहिबारको प्रत्यक्ष प्रसारणमा चाहिँ फिफा वर्ल्ड कप सुरु हुन लागेको सन्दर्भमा कुराकानी गरेका थियौँ, र केही सामुदायिक फुटबलमा सक्रिय नेपाली भाषीहरूसँग सिडनीबाट राजीव प्रधान र मेलबर्नबाट कुश गुरुङसँग गरिएको फुटबल कुराकानी, र त्यसमा पनि उनीहरूले कसको जितको अपेक्षा राखेका छन् त भन्ने बारे कुराकानीको यो छोटो अंश सुनौ।
1: त्यसको लागि चाहिँ म पोर्चुगललाई चाहिँ एकदम सपोर्ट गरिरहेकै छु एज अ डाई हार्ड फ्यान अफ क्रिस्टियानो। पोर्चुगलले यो पालिको त्यो युरोप

0: युरोपियन कप पनि जितेको हुनाले मैले हाइली पोसिबल चाहिँ पोर्चुगललाई नै देख्छु है.
1: मैले सपोर्ट गर्ने त इङ्ल्यान्ड हो, इङ्ल्यान्डको चाहिँ खासै मैले देखेको छैन राम्रो. तर कसैले भने जस्तै अब क्रिस्टियानो रोनाल्डोको चाहिँ एउटा वर्ल्ड कप नजितेको चाहिँ हुनै छ, अब सायद उसको लास्ट वर्ल्ड कप नै होला होइन. त्यसैले आई थिङ्क अब अलिक इमोसनली चाहिँ सोच्दाखेरि चाहिँ एउटा रोनाल्डोले जिते पनि हुन्थ्यो भनेर सोच्दैछौँ. अनि उहाँले भने जस्तै युरोपियन कप पनि जितेछ अब पोर्चुगलले अस्ति. त्यसपछि च्याम्पियन्स लिगमा तपाईँले हेर्नु भने सबभन्दा राम्रो मिडफिल्डरहरू एएफसीमा खेल्ने अब पोर्चुगिजहरू नै छन्, उनीहरूको एकदम राम्रो छ अहिले पोर्चुगलको. सो देयर इज अ हाई चान्स लागेन पोर्चुगलले चाहिँ यसपालि राम्रो गर्दा होला. त्यसमाथि युजुअल सस्पेक्टहरू छँदैछन्, फ्रान्स, ब्राजिल, अर्जेन्टिना, जर्मनीहरू चाहिँ छँदैछन्.
2: र यो कुराकानी जस्तै तपाईँ पनि आफूले सपोर्ट गरेको टिमको लागि आवाज उठाउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रममा फोन गर्नुहोस् र हामी तपाईँहरूलाई चाहिँ प्रत्यक्ष प्रसारणमा जोड्नेछौँ. मङ्गलबारको यस कार्यक्रममा फोन गर्ने नम्बर चाहिँ टिपिहाल्नुहोस् है त, 1300799767, 1300799767. र हामीले कुराकानी गर्दा एसबिएस नेपालीको चाहिँ कुनै पक्ष वा विपक्ष नहुने कुराको जानकारी पनि गराउन चाहन्छु. हुन त अब भित्रभित्र पक्ष विपक्ष होला, तर पनि हामी बाहिर खुलेर धेरै भन्दैनौँ. हामी एकदम न्युट्रल भएर तपाईँहरूका विचार सुन्नेछौँ र श्रोताहरूलाई पनि सुनाउनेछौँ. अब तपाईँहरूले चाहिँ वर्ल्ड कपको कुरा गऱ्यौँ होइन, अब सपोर्ट गर्ने टिमको कुरा गर्दाखेरि चाहिँ अब यो फिभरलाई हुन्छ नि आफ्नो फिभरलाई बढाउनको लागि अलिकति आफ्नो टिमको लागि जोस तयार गर्नको लागि टिमको सपोर्टमा त बोल्नुपर्छ नै होइन, अर्को टिमको अलिकति फिभर झार्ने पनि गर्नुपर्छ. अब कसरी भनेर सोध्नुहुन्छ भने चाहिँ एउटा गीतको छोटो अंश राख्दैछु होइन, त्यो सुनेर अब त्यही अनुसारले कुराकानी गर्न रेडी हुनुहोस् है त.
3: SBS South Asian.
4: Your news from here
3: and hits from home.

0: कुरा यस्तै यस्तै हो, जित्ने कसले पो हो। अब तपाईँहरू आफ्नो विचार राख्नु होला होइन। ओएसआर रियालिटीको प्रस्तुति फकुन्डो ब्याटल फेस्ट कार्यक्रमबाट चाहिँ ब्राजिल भर्सेस अर्जेन्टिनाको यो ऱ्याप ब्याटल सेवक र मेकका बिचमा भएको थियो र अहिले सामाजिक सञ्जालहरूमा पनि खुब चर्चित भइरहेको छ। विशेष गरेर विश्वकपको समयमा चाहिँ यो सानो क्लिप हुन्छ नि, कुरा त्यस्तै त्यस्तै हो भन्ने जताततै सुनिन्छ होइन। अब तपाईँ पनि आफ्ना विचार आफ्नो टिमको लागि कसरी सपोर्टमा उत्रिँदै हुनुहुन्छ हामीलाई सुनाउनुहोस् होइन। त्यसको लागि फोन गर्ने नम्बर अघि नै भनिहालेँ, 1300 799 767 1300 799 767। र अब भने कार्यक्रममा अलिकति भिक्टोरियातर्फ लागौँ। र भिक्टोरियाको कुरा गर्दाखेरि चाहिँ उक्त राज्यको राजधानी मेलबर्नको सिबिडीबाट उत्तरतर्फ करिब 2.5 घन्टाको ड्राइभमा पर्ने र रिजनल सहर सेपर्टनतिर लागौँ, जहाँ गत शुक्रबार जुन 12 एसबिएसको टोली पुगेको थियो। नेपाली लगायत एसबिएस अन्तर्गतका विभिन्न भाषाका टोलीहरू त्यहाँ बसोबास गर्ने विविध समुदायसँग अन्तर्क्रियाका लागि पुगेका थिए र तपाईँहरूमध्ये केहीसँग हाम्रो भेटघाट पनि भएको थियो। रिजनल सर्ने सोचमा हुनुहुन्छ र त्यहाँको जीवनशैली कस्तो छ भन्ने जिज्ञासा छ भने आज हामी त्यही विषय बुझ्ने प्रयास गर्दैछौँ त्यहाँको स्थानीय काउन्सिलमा कार्यरत दुई नेपाली भाषीबाट। सेपर्टनमा नेपाली भाषीहरूको जनसङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछन् त्यहाँ करिब 15 बसोबास गर्दै आएका विशालजङ कुँवर। कुँवर हाल ग्रेटर सेपर्टन नेपाली कम्युनिटीका सचिव हुनका साथै ग्रेटर सेपर्टन सिटी काउन्सिलमा अर्ली इयर्स कल्ड आउटरिच अफिसरका रूपमा पनि कार्यरत छन्। त्यस्तै गत 6 रिजनलमा बस्दै आएका भेषराज बराल भने काउन्सिलमा एक पार्क्स सर्भिस अफिसरका रूपमा कार्यरत छन्। कस्तो छ त रिजनल भिक्टोरियाको जीवनयापन र नेपाली समुदायको पछिल्लो अवस्था सुनौ कुँवर र बरालसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको यो कुराकानीमा।
1: सेपर्टन बस्न लागेको लगभग करिब 15 जति भयो। डेफिनेटली 15 भनेको त धेरै चेन्ज हुन्छ। हामी म सुरुमा आउँदाखेरि म सायद मेरो विचारमा लाग्छ त्यस्तो चौथो अथवा पाँचौँ पनि हुनसक्छ त्यो नेपाली को उसमा पढ्छु। म आउँदाखेरि नेपालीहरू यहाँ कोही पनि भेट्नै गाह्रो हुन्थ्यो। हामी एउटा दुइटा परिवारहरू यस्तै कोल्समा सुपर मार्केटमा यसो नेपाली कता कता बोलेको सुनेर हामी परिचय गरेर एकअर्काको घरमा खानासाना खान जाने गरेर अनि हामी हाम्रो त्यसरी सम्बन्धहरू बढ्दै गएर हाम्रो एउटा दुइटा परिवारहरू बिस्तारै बिस्तारै जम्मा हुँदै गयौँ। पहिला त सुरुमा आउँदाखेरि त होइन मेलबर्नै जानुपर्छ सिडनी नै जानुपर्छ भन्ने सोच थियो हाम्रो, त्यही नै सोच थियो। तर पनि म आफू व्यक्तिगत म सिडनीमा 6-7 बसेँ प्लस अस्ट्रेलिया मोस्ट अफ द ठाउँहरू सबै ठाउँमा 2-3 कहिले 4 त्यस्तो गरेर धेरै ठाउँमा बसेर कहाँबाट आएर यो नर्दर्न भिक्टोरिया सेपर्टनमा आएर अब यहीँकै अब थाई बासिन्दा भयो भनौँ। हजुर,
2: नेपाली कम्युनिटीलाई ध्यान दिँदै गर्दा चाहिँ अब के चाहिन्छ जस्तो लाग्छ स्थानीय सरकारबाट जस्तो लाग्छ तपाईँलाई वा राज्य सरकारबाट काउन्सिलबाट होइन?
1: हामीलाई अब यो जब नेपाली समाज बढ्दै जाँदाखेरि सबभन्दा हाम्रो अहिलेको लागि चाहिँ एउटा कम्युनिटी सेन्टर अथवा हामी एउटा ग्यादर हुने प्लेस हामी जम्मा हुने ठाउँ भयो भने सबभन्दा धेरै चाहिँ हामीलाई त्यसमा एकदम बेनिफिट हुन्थ्यो। त्यसमाथि पनि अझै यो हाम्रो बेसीले भने जस्तो यो फ्रुट बल अफ अस्ट्रेलिया भनेर चिनिन्छ यो भेगमा र होइन यो सरकारी तहबाट हामी सबै नेपालीहरूलाई एकजुट गर्नको लागि यहाँ कुनै एउटा सानो फार्मिङ ल्यान्डहरू हाम्रो नेपाली समुदायलाई उपलब्ध गराइदियो सरकारले भनेदेखि त्यहाँ होइन हाम्रो फलफुल तरकारीहरू लगाएर एउटा चाहिँ सामुदायिक भेला गर्ने ठाउँ आफ्नो धर्म संस्कृति प्र्याक्टिस गर्ने ठाउँ भेट्ने ठाउँको रूपमा त्यसलाई विकास गर्न सकिन्थ्यो भन्ने चाहिँ मलाई लागेको छ।
0: र भिक्टोरियाको रिजनल सहर शेपर्टनमा रहेका नेपाली भाषी विशाल जङ कुँवर र भेषराज बरालसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको यो कुराकानीलाई पनि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर सुन्न सक्नुहुन्छ। साथै शेपर्टनका अन्य कथाहरू पनि हामी विस्तार तपाईँहरू समक्ष ल्याउने नै छौँ, तर तपाईँहरूलाई यसै बिचमा जानकारी चाहिँ यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साथै एसपिएस नेपालीको यो कार्यक्रम अवधिभर प्रस्तुत भएका विचारहरूमा चाहिँ एसपिएस नेपालीको समर्थन वा विरोध रहने छैन, ती विचारहरू वक्ता स्वयंका हुनेछन्। यति भन्दै अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेक लिने, ब्रेक पश्चात त्यसपछि हामी नेपालतिर जाउँला अनि त्यसपछि फुटबलका कुरा गरौँला। अब फुटबलको कुरा गर्नको लागि चाहिँ तपाईँहरू पनि अब तयार भएर बस्नुहोस् होइन, अब फोन गर्ने हो भने फोन गर्नुहोस्, यदि होइन फोन गर्न अलि मिलेन अब आज त विकडेज भयो नि त अनि मिल्दैन भने जस्तो लाग्छ भने यसो एसएमएस पठाउनको लागि नम्बर पनि दिइहाल्छु 0439799767 0439799767 0439799767 र अब अहिलेको लागि भने ब्रेक तर्फै लागौँ।
3: पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् SBS अडियो एप वा वेबसाइटमा। यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
4: You shouldn't have to choose between speed, reliability, and value. With Spectrum fiber-powered internet, you get all three for just $40 a month. No contracts, no commitment. Just fast and reliable fiber-powered internet you can count on. Switch today and get it for just $40 a month. Visit spectrum.com/40 for full details. Spectrum internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply.
5: Out here, if you're doing nothing, you're doing everything right. Though on a cruise with Norwegian, even if you're doing nothing, you're still basking in the warm sun, enjoying the peaceful ocean waves, you're breathing. Don't forget about breathing. Definitely need to be breathing. So you get to do nothing or everything, but you still need to be breathing. It's like really important.
6: Experience the difference with cruises to Alaska, the Caribbean, and Europe. Norwegian Cruise Line. It's different out here. Visit NCL.com, call your travel advisor, or 1-888-NCL-CRUISE. Norwegian Cruise Line ships registry, the Bahamas and USA.
7: One second, you're enjoying your first day off in forever. Then, mid-lunch, your phone buzzes. A window's been broken at home, and you're miles away. In one second, everything can change. That's why ADT offers security systems with 24/7 monitoring, with tech that helps first responders prioritize your emergency. And with the ADT Plus app, you can stay informed and in control of your home from virtually wherever you are. When every second counts, count on ADT. Visit ADT.com to learn more.
3: sbs.com.au/nepali lai afno online ghar banaunuhos. Samachar, pachilla ghatna ra manoranjan. sbs.com.au/nepali ma. SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
8: SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
0: र फेरि पनि स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अब आज मङ्गलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भनेदेखि अब हुन्छ नि फुटबलको फिभर चाहिँ तपाईँलाई कतिको लागेको छ, कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ भनेर हामीलाई कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ। र विशेष गरेर यसै विषयमा केन्द्रित रहेर हामी केही सामुदायिक फुटबलमा सक्रिय नेपाली भाषीहरूसँगको कुराकानी पनि यहाँ समक्ष राख्नेछौँ, प्रत्यक्ष रूपमा जोड्नेछौँ अझ भनौँ। त्यसैले तपाईँ पनि आफ्ना विचारहरू राख्न चाहनुहुन्छ भने नम्बर अघि नै पनि भनिहालेँ होइन, र कार्यक्रममा फेरि दिँदै जाउँला, तर अहिलेको लागि भने नेपालतर्फ लागौँ। र अब नेपालको कुरा गर्दाखेरि नेपाल संवाददाता प्रत्यक्ष दुलालबाट पछिल्ला सात दिनका प्रमुख नेपाल समाचार अबको प्रस्तुतिमा।
9: ख्यातिप्राप्त सेफ सन्तोष शाह पक्राउ परेका छन्। उनलाई ब्याङ्किङ कसुर मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको थियो। काठमाडौँको गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा पुरै रकम नदिएको भनेर उनी विरुद्ध उजुरी परेको थियो। यस आर्थिक वर्षको 10 महिना अर्थात् साउनदेखि वैशाखसम्म 19 अर्ब 16 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको राष्ट्र ब्याङ्कले जनाएको छ, जसमा वैशाख महिनामा मात्र करिब 41% रेमिटेन्स अप्रवाह बढेको छ। स्वतन्त्र सांसद महावीर पुन मन्त्री बनेका छन्। पुन गत मङ्गलबार विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भए। यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री भइसकेका पुनले मङ्गलबार मन्त्री बनेपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै भने,
10: मन्त्री बनेको होइन, दोस्रो पटक चाहिँ यो पार्श्वमा परेको हो। त पार्श्व थाप्छु अर्को थाप्छु भनेको आफै पार्श्वमा पर्यो
11: हगि,
10: हेरौँ पार्श्वमा परेपछि अब फुत्किनु पाइन्न।
9: यस्तै करिब 1.5 महिना अघि गृहमन्त्रीबाट राजीनामा दिएका सुदन गुरुङ पनि पुनः सोही मन्त्रालयका मन्त्रीको जिम्मेवारी सहित फर्केका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी विवादमा परेपछि गुरुङले अप्रिल 21 पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि गठन गरिएको छानबिन समितिले उनलाई सफाई दिएपछि गुरुङ मन्त्रालय फर्केका हुन्। मे 29 संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत भए ता संसदमा बजेट उप छलफल चलिरहेको छ। अर्थमन्त्री स्वर्णिम बागेले संसदमा बजेट पेश भएपछि पनि त्यसमा हेरफेर गरेको विषयलाई लिएर विपक्षी दलहरूले उनीमाथि प्रश्न गरेका छन्। बजेट सार्वजनिक गरिसकेपछिका केही दिनहरूमा आर्थिक विधेयक मार्फत करका दरहरू हेरफेर गरेको सम्बन्धमा उनीमाथि सदनमा प्रश्न उठेका छन्। यस्तै प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले पुराना दलहरूले धेरै हेरफेर गरेकोमा आफूले 7 मात्र हेरफेर गरेको भन्ने ढङ्गले जवाफ दिएको भन्दै विपक्षी दलहरूले उनीमाथि छानबिनको माग गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुलले यस विषयमा संसद र संसदीय समिति दुवैमा प्रश्न गरे।
12: अर्थमन्त्रीजीले पोहोर साल चाहिँ 73 हेरफेर गरे, मैले अहिले जम्मा 7 गरेँ भन्नुभयो। 73 होस् या एउटा होस्, अपराध भनेको अपराध हो सम्मानित सभाङ महोदय। म आजको मात्रै भन्दै छैन, पुरानो छानबिन होस्, मेरो पालाको 2 अगाडिको पनि छानबिन होस्, गत वर्षको पनि होस्, यसपटक पनि छानबिन होस्।
9: यस्तै कर्का दरमा चलखेल भएको पनि विपक्षी दलहरूले लगाएको आरोपको जवाफमा उनले त्यस्तो आरोपको प्रमाण पेश गर्न चुनौती दिँदै भने,
13: आज सार्वजनिक लेखा समितिमा पनि भने, एकपल्ट चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु।
9: सशस्त्र द्वन्द्वको क्रममा बाल सैनिकहरू भर्ना गरी प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतले तत्कालीन माओवादी शीर्ष नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई युद्ध अपराधमा अभियोजन गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको इजलासले बिहिबार संविधानले संक्रमणकालीन न्यायका प्रश्नहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग मार्फत सम्बोधन गर्ने व्यवस्था गरेको भन्दै तत्काल अभियोजनका लागि परमादेश दिन अस्वीकार गर्यो। बाल सैनिक लेनिन बिष्टले उक्त मुद्दा दायर गरेका थिए। सर्वोच्चले 18 वा सोभन्दा मुनिका बालबालिकाहरूलाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोग पूर्णत निषेध गरी यस्ता कामलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानुन निर्माण गर्न सरकारी निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। मार्चमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि सबैभन्दा ठूलो संसदीय दल बनेको राष्ट्र स्वतन्त्र पार्टी रासोपा महाधिवेशनको तयारीमा लागेको छ। महाधिवेशन अघि जिल्ला र प्रदेश अधिवेशनको आयोजनामा रासोपा यस साता व्यस्त रह्यो। नयाँ दलको नामले आफूलाई स्थापित गर्दै हाले सम्पन्न निर्वाचनमा 2/3 बहुमत नजिक पुगेको रासोपाको महाधिवेशनलाई राजनीतिक वृत्तले निकै चासोका साथ हेरेको छ। धेरै स्थानमा अधिवेशनहरू निर्विवाद सम्पन्न भए पनि यस समाचार बनाउँदासम्म मधेसका केही जिल्लाहरूमा अधिवेशन सम्पन्न हुन सकेको छैन। यस्तै कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाममा त्रुटि भएको भन्दै आइतबार बदर गरिएको छ। महाधिवेशन जुन 21 चितवनमा हुँदैछ। रासोपा महाधिवेशनको तयारी गरिरहँदा अन्य 2 ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले चाहिँ पार्टीभित्रकै विवादमा रुमलिरहेका छन्। यससाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी विभाजनको आशंका व्यक्त गरेका छन्। बागमती प्रदेशमा शनिबार पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रम लगत्तै पार्टी अध्यक्षलाई भेट्न उनको निवास गुण्डो पुगेको उक्त टोलीलाई ओलीले महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पार्टी विभाजनको खेलमा रहेको आशंका व्यक्त गरेको विवरणहरू आएका छन्। यस्तै नेपाली काङ्ग्रेसमा पनि विशेष महाधिवेशनदेखि सृजना भएको विवाद समाधान हुन सकेको छैन। पछिल्लो पटक संस्थापन पक्षले आन्तरिक सहमतिका लागि 7 बुँदे प्रस्ताव गरेको थियो, तर उक्त प्रस्तावलाई पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले अस्वीकार गरेका छन्। क्रियाशील सदस्य नवीकरण, विशेष महाधिवेशनबाट चयन भएका र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मिलाएर 15 महाधिवेशन आयोजक समिति बनाउने लगायत विषयमा सहमति हुन नसकेको बताइएको छ। एसियाली खेलकुदका लागि पौडी सङ्घले गरेको खेलाडी छनौटमा असहमति जनाउँदै केही खेलाडीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सङ्घले आफूहरूलाई मौका नदिएको भन्दै पौडी खेलाडी इर्विन श्रेष्ठ, माधवी केसी र निर्णय थापाले पौडी सङ्घ नेपाल ओलम्पिक कमिटी लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। खेलाडी छनौट प्रक्रियाप्रति असन्तोष जनाउँदै उनीहरू अदालत पुगेका हुन्। अलराउन्डर दिपेन्द्र सिंह ऐरी आइसिसीले मे महिनाका लागि सार्वजनिक गरेको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। उनी पुरुषतर्फको उत्कृष्ट 3 खेलाडीको सूचीमा परेका हुन्। मे महिनामा उनले 6 एक दिवसीय खेल खेलेका थिए, जसमा 49.80 औसतमा कुल 249 रन बनाएका थिए भने 8 विकेट लिएका थिए। उनीसँगै बङ्गलादेशका ताइजुल इस्लाम र मुसफिकर रहिम परेका छन्। आइसिसीको विज्ञ टोली र क्रिकेटका प्रशंसकहरूले दिएको मतका आधारमा विजेता घोषणा गरिनेछ। एसपिएस नेपालीका लागि प्रतीक्षा तुलान, काठमाडौँ।
11: एसबीएस साउथ एशियन,
14: योर न्यूज फ्रॉम हियर
11: एंड हिट्स फ्रॉम होम।
0: र श्रोताहरू, अब प्रतीक्षा दुलाल नेपाल संवाददाताबाट हामीले नेपालका पछिल्ला 7 दिनका समाचारहरू सुनिहाल्यौँ। अब भने कार्यक्रममा गीत सङ्गीतको समय भएको छ, होइन, अलिकति समय नै बितिसक्यो जस्तो छ अघिल्लो गीतबाट अहिलेसम्म। त्यसैले अब समीर आचार्य र विद्या तिवारीको स्वरमा अलिकति राजनैतिक गफ गरिरहँदाखेरि अलिकति राजनीतिकै टाइपको गफ दिएको गीत सुनौँ, होइन, पिच रोड मात्र तपाईँहरूको लागि।

0: र बज्यो बज्यो बज्यो स्पोर्ट्सको धुन बज्यो अर्थात् अब फिफा विश्वकपको बारेमा कुरा गर्ने समय भएको छ र यतिखेर चाहिँ अब विशेष गरेर अब वर्ल्ड कपको बारेमा आफ्नो टिमको बारेमा कुरा गर्नको लागि डार्विनबाट हेमबहादुर पुन जो डार्विन हार्ट्स फुटबल क्लबका संस्थापक मध्येका एक हुनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा त्यस्तै सिडनीबाट एनफा प्रेसिडेन्ट अस्ट्रेलियन नेपालीस फुटबल एसोसिएसनका अध्यक्ष हुनुहुन्छ विजय राउत दुवैजनालाई स्वागत छ एसपिएस नेपालीको यो कार्यक्रममा हजुर हजुर अब सुरुमा चाहिँ हेमजीबाट सुरु गरौँ होइन डार्विनबाट कस्तो छ माहौल कस्तो हुँदैछ फुटबलको माहौल चाहिँ
1: थ्याङ्क यू सुन्दाजी राम्रो एकदमै छ माहौल त निकै नै छ अब यो सबैजना अब टाइम अब दिनमा परेको हुनाले पनि अलिक सजिलो भयो जस्तो लाग्छ तर अफिसमा अब काम गर्न त गाह्रै होला तर मिलाएर अब बिहानदेखि अब हेर्नु न अब सबै कुराहरू मिलाएर हेरिरहेका छौँ अब केटाहरू यहाँ खुट खेल्ने केटाहरू पनि भाइहरू पनि एक ठाउँ जम्मा भएर अब आफ्नो टिमहरूलाई सपोर्ट गरिरहेको छन् एकदम माहौल त अब यहाँ एन्टी गभर्मेन्टले पनि अस्ट्रेलियाको म्याचहरूमा ठाउँ ठाउँमा स्क्रिनहरू राखिदिएको छ त्यो चाहिँ सबै एन्टी गभर्मेन्ट व्यवस्था गरेको छ त्यहाँ अस्ट्रिया म्याच दिएको दिनमा चाहिँ अरू चाहिँ अब हामी बसेरै यसो रमाइलो गरिरहेका छौँ बहिनी के अरे सुन्दाजी
0: हजुर अब यो एसबिएसके पनि वाचर्स एसोसिएसन भनेर छ क्या अब फुटबल हेर्न पाउनुपर्छ भनेर हुन्छ नि कामको बेलामा पनि एकछिन चाहिँ यसो निकालेर टिभी चाहिँ हेर्न पाउनुपर्छ है भन्ने आवाज उठाइरहेका छौँ हामी होइन कस्तो हुँदैछ विजयजी तपाईँकोतिर चाहिँ कस्तो छ त
2: हाम्रोतिर धेरै नै पाइप छ फिभर होइन फुटबल फिभर भइरहेछ अनि अब त्यसमाथि स्पेस अन डिमान्डले अब प्रसारण गरेको भएर एकदम राम्रो छ अहिले काम हुँदा हुँदै पनि साइडमा हेर्न मिलेको छ टाइम पनि सुटेबल भएको भएर एकदमै राम्रो भइरहेछ त्यसमाथि फेरि एसपिएसको फ्यानको पनि यिन फुटबल लोकेसनमा छ भएको भएर पारामाडा भेरियस लोकेसनमा भएको भएर त्यहाँ गएर पनि हामी विकेन्डमा सबै मिलेर हेर्छौँ
0: अनि कहिले काहीँ अब भ्याइएन भने अलिकति एड पनि गरिहालौँ होइन एसपिएस अन डिमान्डमा चाहिँ अब हाइलाइट्सहरू हेर्न सकिहालिन्छ होइन जुन प्राय म हेर्छु होइन कहिले काहीँ धेरै लामो गेम हेर्नु भन्दाखेरि हाइलाइट्स हेरेर काम पुऱ्याइहाल्यो भने जस्तो हुन्छ नि अनि अब विजयजी तपाईँको अब सपोर्ट गरेको टिम चाहिँ कुन हो त अथवा भन्न कस्तो छ अहिले अवस्था भनौँ न
2: सपोर्ट त फर्स्ट अस्ट्रेलिया भइहाल्यो होइन सेकेन्ड चाहिँ जहिले पनि स्पेन हो तर अस्ट्रेलिया खेला भएर फर्स्ट अस्ट्रेलिया मेरो चाहिँ अहिले चाहिँ त्यही हो
0: एमजीको
2: भन्न
1: मेरो पनि त्यही अब अस्ट्रेलिया बसी यत्रो वर्ष बसेपछि अब अस्ट्रेलिया सपोर्ट गर्नै पर्यो होइन फर्स्ट सेकेन्ड चाहिँ मेरो चाहिँ अब सिन्स आई वाज भेरी यङ होइन आई सपोर्ट अस्ट्रेलिया है के अरे अस्ट्रेलिया अरे अर्जेन्टिना मेरो फेभरेट चाहिँ अर्जेन्टिना नै हो होइन तर सेकेन्डमा चाहिँ अलवेज अर्जेन्टिना तर फर्स्ट चाहिँ अस्ट्रेलिया अब अस्ट्रेलिया हारे भने केही भयो भने चाहिँ अर्जेन्टिना नै हो मेरो लागि
0: अनि अस्ट्रेलियाको खेल चाहिँ कस्तो लाग्यो हिमजी तपाईँलाई अब अस्तिको यो जितपछि
1: एज अ टिमवर्क भेरी फिजिकल गेम होइन यिनीहरू चाहिँ एकदमै टिमवर्क प्लस फिजिकल गेम छ उहाँहरूको अनि डिफेन्डिङ लाइन चाहिँ एकदमै राम्रो छ अनि अस्ट्रेलियाले चाहिँ अहिले चाहिँ अब मिडफिल्ड र अनि स्ट्राइकिङमा अलिकति जोड गऱ्यो भने धेरै राम्रो हुन्छ डिफेन्स लाइन चाहिँ एकदमै स्ट्रङ छ
0: विजयजीको एनालाइसिस कस्तो रह्यो अस्ट्रेलियाको खेलमा अब आगामी दिनमा हुने गेममा चाहिँ यो यो स्ट्राटेजीले कतिको काम गर्ला
2: म पनि हेर्छुकै उसमा हो किनकि मिडफिल्डरमा चाहिँ वर्क गर्नुपर्छ होइन तर अनएक्सपेक्टेडली एन्ड 2-0 विन एन्ड ग्रुप पनि टफै छ त्यसैले स्ट्राटेजी अलिक चेन्ज हुन्छ होला अहिलेको भन्दा नेक्स्ट गेममा त्यसको त्यसमा चाहिँ एक्सपेक्टेसन छ हाम्रो होइन त्यो किन युएसएलले एकदम राम्रो खेलेको भएर ग्रुप अहिले इटली 3 points छ अहिले तर भन्न सकिनँ यति सकर होइन टर्की र प्याराग्वे फेरि माथि आउन सक्दैन भन्न सकिँदैन टु बी वर्स्ट
0: है टप 32 पर्ने सम्भावना कस्तो कतिको देख्नुहुन्छ अस्ट्रेलिया अब
2: मलाई चाहिँ लाग्छ पर्छ भनेर होइन परोस् पनि लागेछ पर्छ भन्ने चाहिँ एकदमै एक्सपेक्टेसन छ तर पर्छ एउटा वान मोर गेम जित्यो भने चाहिँ इट्स सेफ
0: नकआउटसम्म पुग्ने कि नपुग्ने त
2: पुग्ने भन्ने ऊ छ है किनकि टप प्लेयर छ त्यही र मिडफिल्डरमा वर्कआउट गऱ्यो भने चाहिँ इट विल बी डुएबल
0: हेमजीको के छ विचार अस्ट्रेलिया न
1: हजुर पुग्ने मेरो पनि अनुमान चाहिँ पुग्ने नै छ होइन किनभने अब अस्ट्रेलिया अहिले स्ट्रङ टिममा फिजिकल्ली पनि स्ट्रङ भएको र टेक्निकली पनि अलिकति चेन्ज गऱ्यो भने अब तपाईँको उहाँले भने जस्तो मिडफिल्डमा र अलिकति स्ट्राइकिङ लाइनमा चेन्ज गऱ्यो भने चाहिँ एकदमै हाई चान्स छ किन
0: है अब यो ओभरअल गेमको अब अरू टिमहरूको कुरा गर्दाखेरि चाहिँ हेम्जीलाई अब अर्जेन्टिना फेभरेट भयो होइन अब अहिले अब कतिको फेभरेबल छ उनीहरूको लाइनअप हुन्छ नि उनीहरूको गेम अहिलेसम्मको हेर्दाखेरि जित्ने चाहिँ
1: अहिले चाहिँ धेरै यङ केटाहरू पनि आएको छ अर्जेन्टिनामा राम्रो त धेरै राम्रो छ तर अब उहाँले भने जस्तो स्पेन पनि भेरी एकदमै दावेदार हो क्या स्ट्रङै हो उहाँ होइन उसले पनि डर चाहिँ छ
0: यहाँ एकअर्कालाई डिस होला भनेको त एकदम तारिफ एकअर्काको
1: होइन होइन उहाँ त्यसले गर्दा चाहिँ अनि खेल पनि अर्जेन्टिना र गेम एउटै किसिमको छ कि अर्जेन्टिना र स्पेनको तर स्पेनमा चाहिँ एकदमै ट्यालेन्टेडहरू छ तर अर्जेन्टिनामा चाहिँ कसै यङहरू छ तर टिमवर्क राम्रो छ कि अर्जेन्टिनाको आज सबैले मेसीलाई मान्छ मेसी भएपछि उनीहरूलाई एकदमै कन्फिडेन्ट बिल्डअप हुने त्यस्तो किसिमको छ कि त्यो लाइक ग्याङ स्टार जस्तो छ कि अर्जेन्टिनामा त्यसले गर्दा चाहिँ एनिथिङ क्यान ह्यापन कि
0: है गेम त हो अब विजय चाहिँ अब त्यही अब उहाँले पनि अलिकति स्पेनको सम्भावना देखाइहाल्नु भयो तपाईँले हेर्दाखेरि चाहिँ अब स्पेनले हुन्छ नि अब स्पेनले यदि नजितेको खण्डमा तपाईँले अर्को स्ट्रङ अपोनेन्ट चाहिँ को देख्नुहुन्छ तपाईँले अभियसली फाइनलमा त पुर्याउनुहुन्छ होला स्पेनलाई होइन
2: त्यो त अर्जेन्टिनै हो होइन सानैदेखि हामी हुर्केकै खास अर्जेन्टिना सबैले नेपालमा खास अर्जेन्टिनै
0: ब्राजिल पनि होला
2: होइन खोइ ब्राजिल पनि होला तर मैले चाहिँ मेरो त ह्याङआउट भयो होइन हामी त्यहाँबाट यहाँ आयो धेरै मोस्ट अफ दम ले चाहिँ अर्जेन्टिना नै सपोर्ट हुन्छ मेरो चाहिँ त्यो थर्ड डाको चाहिँ त्यही हो त्यो स्पेनको एउटा त्यो काब्रो भेडासँगको गेम चाहिँ क्वाइट बिग अपसेट सोचेको थिएन होइन सबैले एक्सपेन राम्रो छ भन्ने सोचेको थियो म त त्यही अब नेक्स्ट गेम चाहिँ ग्रुप अर्को नेक्स्ट ग्रुप स्टेजमा चाहिँ ओली छ नि भोलि अर्जेन्टिना भर्सेस अल्जेरिया छ लुकिङ फोर्ड फर द्याट गेम
0: है अनि फ्रान्स अब दुइटै अब अलिकति यो सम्भावना भएकै टोलीहरूकै कुरा भइरहँदाखेरि अलिकति फ्रान्सलाई जोडिहालौँ न अलि उच्च सम्भावना फ्रान्सको पनि छ भनिएको छ अब त्यसमा छोटकरीमा विजयजीबाट कस्तो छ तपाईँको चाहिँ धारणा अब खेलाडीहरू पनि सबै स्टार प्लेयरहरू होइन हुन त अब वर्ल्ड कपमा कमजोर खेलाडी त को चाहिँ हुन्छ होला र तर पनि सबै नाम सुनेका नाम चलेका खेलाडीहरूले भरिएको फ्रान्सको टोली चाहिँ कतिको दमदार देख्नु भएको छ
2: अहिलेको खास फेभरेट मैले एनालाइसिस हेरे हुन्छ त स्पेन फ्रान्स अर्जेन्टिना होइन अनि फ्रान्समा अब ट्यालेन्ट बापे छ होइन अरूहरू पनि छ त्यसैले इट्स अ गुड टिम फ्रान्स एकदमै मिलेको टिम छ कि होइन अन्डरस्टेन्ड गर्नु पऱ्यो मिलेको टिम छ एनिथिङ कुन ह्यापन द्याट टिममा किनकि फ्रान्स भर्सेस सिनेगल छ भोलि होइन अर्जेन्टिना भर्सेस अल्जेरिया छ आई होप अर्जेन्टिना पहिला लास्ट टाइम जस्तो फर्स्ट गेममा अपसेट नहोस् भन्ने मात्रै छ मेरो खास होइन एब्सोल्युटली लुकिङ फर फर द्याट गेम
0: है हेमजी तपाईँले चाहिँ कस्तो देख्नु भएको छ अरू अरू टिम हुन्छ नि अब फ्रान्स ब्राजिललाई पनि अलिकति राख्थ्यौँ
1: होइन फ्रान्स उनीहरू पनि स्ट्रङै छ ब्राजिलको चाहिँ म त्यति भन्न सक्दैन किन ब्राजिलले स्टिल टिमवर्कको चाहिँ अलिक गाह्रो छ उनीहरूको अलिकति अब त्यहीमा अब के हुन्छ नेमार आएपछि के हुन्छ होइन तर स्टिल फ्रान्स त स्टिल इज वान अफ द स्ट्रङ्गेस्ट टिम होइन तर मैले चाहिँ सेमी फाइनलसम्म देखिरहेको छु फ्रान्स पनि
0: हुन्छ हुन्छ धेरै धेरै धन्यवाद तपाईँहरू दुवैजनालाई यो समय हुन्छ नि विकडेजको बिचको दिनमा समय निकालिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुर उहाँहरू हुनुहुन्थ्यो डार्विनबाट हेमबहादुर पुन त्यस्तै सिडनीबाट विजय राउत दुवैजना सामुदायिक फुटबलमा चाहिँ सक्रिय रहँदै आउनुभएको छ र यति भन्दै अब कार्यक्रमबाट बिदा लिने समय भएको छ त्यसैले अब म सुनिता पोखरेललाई यो कार्यक्रमबाट बिदा दिनुहोस् तर त्यसभन्दा बाहेक हामीसँग हाम्रो वेबसाइटमा sbs.com.au/nepalima गएर हाम्रा प्रस्तुतिहरू सुन्न पढ्न हेर्न चाहिँ नबिर्सिनुहोला हामी सोसल मिडियामा फेसबुक एक्स र इन्स्टाग्राममा @SBS नेपालीका नाममा रहेका छौँ त्यसमा चाहिँ फुटबल सम्बन्धी सामग्रीका साथै अन्य रमाइला विशेष प्रस्तुतिहरू पनि राख्ने गर्छौँ यति भन्दै आजको लागि भने सम्पूर्ण SBS नेपाली टिमलाई बिदा दिनुहोस् हस्त नमस्ते।